0: ہوں, رائٹر نہیں ہوں, یہ تو بابا جی کی ایک وصیت تھی تو میں اس پہ عمل کر کے, تو وہ ضرور کریں گے جی. اور باشی اس کے علاوہ جیسے میں نے بابا جی کی شخصیت کو میں نے دیکھا ہے, وہ مظلوم کا ساتھ دینے والے تھے, حق کا ساتھ دینے والے تھے. کسی کے ساتھ زیادتی ہو رہی ہو تو وہ اس کے حق میں ضرور کھڑے ہوتے ہیں. یہ ایک نا یہ مین آف کریکٹر, ایک صاحب کردار انسان کی نشانی ہے. کیونکہ جو سیانے لوگ ہوتے ہیں نا باشی, وہ کسی بھی کام میں پاؤں ڈالنے سے پہلے نا سوچتے ہیں, یار اس سے میرے کسی کے ساتھ پرسنل ریلیشنز خراب نہ ہو جائیں, میں کیوں کسی کی خاطر لوگوں کو ناراض کروں, تو وہ آرام سے سائڈ پہ ہو جاتے ہیں, وہ نیوٹرل بن جاتے ہیں. لیکن بابا جی ایسے نہیں, وہ یقیناً کود پڑتے تھے بیچ میں اور آواز اٹھاتے تھے کہ یہ جو کچھ کیا جا رہا ہے یہ زیادتی ہے, یہ نہیں ہونا چاہیے. وہ علامہ اقبال نے کہا تھا نا, بے خطر کود پڑا آتش نمرود میں عشق, عقل ہے محو تماشا لب بام ابھی. تو بابا جی ایک عاشق, ایک کلندر قسم کے انسان تھے.
1: اچھا میں نے آپ کے آنے سے پہلے رضا سے بات ہو رہی تھی, اب ان کی مقبولیت اور ریڈیو کی مقبولیت کی میں بات کر رہا ہوں. میں فریش بے میں رہتا ہوں تو میں شاپنگ کے لیے جا رہا تھا, تو رستے میں ایک پاکستانی خاتون نے مجھے روک لیا. تو مجھے تھوڑا سا اچمبا ہوا کہ مجھے کیوں روکا, تو مجھے کہنے لگی کہ مجھے بابا جی کی فوجگی کا پتہ چلا ہے, تو آپ کے پاس ان کا نمبر ہے ان کی فیملی کا, تو میں ان کو فون کر کے جو ہے ان سے جو ہے تعزیت کروں گی. اب ایک ایسے شخص جس کو ہم نہیں جانتے یا وہ ریڈیو پروگرام سنتی ہیں ہر سنڈے کو, لیکن بابا جی کے ساتھ ان کا تعلق جو تھا وہ ریڈیو کے تھرو تھا نا, تو میں نے پھر ان کو کہا کہ ٹھیک ہے آپ یہ نمبر لے لیں.
0: یہ بھی دیکھیں جی ان کی بڑی خوش قسمتی ہے کہ عام طور پہ کوئی انسان دنیا سے چلا جائے تو انسان کہتا ہے اب تو وہ رہا ہی نہیں, چلو چھوڑو کوئی بات نہیں. لیکن یہ بھی خوش قسمتی ہے انسان کی کہ لوگ اسے یاد رکھتے ہیں.
1: مسجد میں دیکھا تھا آپ نے,
0: مسجد میں بہت زیادہ لوگ آئے تھے, یا وہ اظہار تعزیت کو پہنچنا چاہتے ہیں اس فیملی تک, بابا جی کی فیملی تک. یہ بھی ایک ان کی مقبولیت کی ایک صورت تھی کہ وہ اس طرح کے تھے.
1: اچھا ایک اور بات میں آپ سے پوچھنا چاہتا ہوں, کیونکہ جب ہم لوگ رضا بھائی کے گھر میں دعوت ہوتی تھی جب ہم جاتے تھے, تو میں نے کئی دفعہ محسوس کیا جب ڈسکشن ہماری ہو رہی تھی ہوتی تھی, حالانکہ وہ ایک مذہبی شخصیت بھی تھے, لیکن جنڈر اکوالٹی پہ وہ سب سے آگے تھے. دیکھا ہوگا آپ نے,
0: میں نے کہا یہ بھی دیکھے نا ان کی, ہمارے ہاں عام طور پہ جو آپ اسے کہیں کہ بابا جی پازیٹیو سینس میں مذہبی تھے,
1: اور وہ ڈر جاتے تھے. ہاں
0: جی میں نیگیٹو سینس میں بھی مذہبی کہتا ہوں. نیگیٹو سینس میں مذہبی وہ ہوتے ہیں جو کسی بات پہ ان کی بیٹھ جائے اور ان کو دلیل دے دو, منطق دے دو کہ اس کا ایک زاویہ یہ بھی ہے, وہ نہیں مانتے. لیکن بابا جی میں ایسی کوئی بات نہیں تھی, وہ کوئی ایسی بات دیکھتے تھے تو وہ اس بات کو فوراً قبول کر لیتے تھے. یعنی وہ مذہبی تھے لیکن ان کے رویوں میں ایک فلیکسیبلٹی تھی, پازیٹیو
1: بالکل
0: مثبت سینس میں, جو کہ ایک نیگیٹو ایک متشدد مذہبی پسند شخص میں
1: نہیں. مسکراہٹ ان کی بہت
0: ہمیشہ رہتی تھی. مجھے یاد ہے میں وہی بات, ایک دن وہ ہمیشہ میاں بیوی کو پیار محبت سے رہنے کا درس دیتے تھے, تو مجھے بھی کہنے لگے, تو مسز لائلہ ساتھ کھڑی تھی, میں نے اس کے کندھے دبانے شروع کیا. میں کہا بابا جی تو اس فکر نہ کرو, میں جنت بیوی دی خدمت کر کے پیا کمانا. تو انہوں نے نیچے منہ کر لیا اور اسمائل سی ایسے شرارتی تھی, کہیں کہ تنو میری نصیحت دی لوڑ ہی نہیں پائی, تو لگا رہا.
1: اچھا شعبہ بھائی ابھی ہم چلتے ہیں نصر بھائی کی طرف, وہ بھی ٹیلی فون پہ موجود ہیں. نصر بھائی
2: جی, جناب السلام علیکم.
1: جناب شوکت بھائی بھی آ گئے ہیں, آپ بھی ہمارے ساتھ ہیں, تو آپ سے ایک دو باتیں ہم پوچھنا چاہتے ہیں. بابا جی کی فوتگی کے تعلق سے آپ کئی دفعہ بابا جی سے ملے ہیں, ان سے بات چیت بھی ہوئی ہے, اور اب جو ہے آپ کو بہت صدمہ ہوا ہے, آپ کی ذاتی زندگی میں بھی ایک بہت بڑا جو ہے وہ صدمہ ہوا ہے. پہلے یہ بتائیے ہمارے سامعین و ناظرین کو کہ بابا جی کو آپ نے کیسے پایا, ان کی جب ان سے آپ ملتے تھے.
2: دیکھیے اب میں یقین سے تو نہیں کہہ سکتا کہ بابا جی سے میرا تعارف کہاں ہوا, کیسے ہوا
1: جی,
2: لیکن ایک بات جو میں مجھے بڑی اچھی طرح یاد ہے وہ یہ ہے کہ درما ریڈی سے فارغ ہونے کے بعد جب انہوں نے اپنی اردو کی براڈ کاسٹنگ اور ساری ریڈیو کی زبانوں کی براڈ کاسٹنگ بند کر دی
1: جی,
2: تو میں ریلوے اسٹیشن کے قریب سے گزرتا ہوا ویسٹ گو میں, وہ جو ہوتا تھا مور فوڈ اسٹور, اس کے قریب سے گزر رہا تھا.
1: اچھا
2: تو مجھے انہوں نے آواز دی اور مجھے کہا ادھر آ ادھر آ, یہ دوسری طرف سڑک کی دوسری طرف کھڑے تھے, तो मैं जब वहाँ पहुँचा तो मुझे कहने लगे पंजाबी ही में बोल रहे थे और वो भी कुठहारी में, तो और पीछे फिर जा रही मुँह चुप के ठीक है ना। मैं कह जी मैं करना की बस तुम्हें ठीक किया, मैं मुँह चुप के फिर जा रही हूँ कारण से थोड़ा जा कम कर लेना। कहने लगे कि साढ़े को रोज जरा रेडी हुए तू वो तो क्यों नहीं आता। तो मैंने कहा राजू साहब ये आपकी बहुत बड़ी नवाजिश है कि आप मुझे ये ऑफर कर रहे हैं, लेकिन आप ये भी तो जानते हैं कि मैं एक बहुत मुतनाज किस्म का आदमी हूँ, ख्वाब खा लोगों की नजरों में रहता हूँ और लोग जो हैं वो इल्जाम तराशी से बात नहीं आते और मेरी वजह से कहीं आपकी शख्सियत मुतासर ना हो। राशिद साहब यकीन करते हैं, मेरे कंधे पे हाथ रखते हैं, मुझे कहने लगे बात सुनो जो तुमने कहना है वो तो तुमने कहना है, इस वजह से कि तुम मेरे साथ हो और तुम्हें तनकीद का निशाना बनाया जाएगा इसका मुजावा मैं कर लूँगा, तो तुम बताओ कि तुम कैसे आ सकते हो। खैर ये बात हो गई, मैंने कहा कि जब मौका मिला मैं आपसे रब्ता करूँगा। फिर मुझे याद है कि आपने मुझे कहा और बाबा जी से मैं दोबारा कहा, तो इस तरह से मैं इस रेडियो में आया। अब जो बात है कि मैं उन्हें कैसे पाऊँ, या उन्होंने रेडियो हम वतन पर मुझे कबूल करते हुए अपने लिए किन मुश्किल को गले लगा लिया। एक मतलब मुझे मिले, मुझे कहने लगे तेरे साथ एक बड़ी खास गल करनी है। मैंने कहा कि बताइए, तो कहने लगे कि फलां आदमी जो था उसने मुझे ये कहा है तुम्हारे लिए, मुझे किसी और ने बताया। मैंने कहा कि लोग कहते रहते हैं मैंने तो आपको शुरू में कहा था, तो कहने लगे कि नहीं तेनू उन्नासर गल दसना, जिस आदमी ने तुम्हारे मुताबिक ये बात की किसी एक और आदमी के साथ उस और आदमी ने मुझे बताया है, यानी मुझे बराह रास्त ये बात नहीं मिली, मुझे किसी के तवस्त से बात मिली है और मैं बुरे से घर तक हुआ आया। मैं ये सब के हैरान भी हुआ, मैंने कहा आप हम वहाँ लोगों से लड़ाइयाँ ले रहे हो, कहते कि नहीं मुझे घर तक जाना जरूरी थी। मैंने कहा मुझे तो इस बात का कोई पता नहीं है। कहने लगे बहुत अच्छी बात है, तुम अपने दिल साफ रखते जिस तरह प्रोग्राम पेश करते हो बाकी के साथ, तुम हमेशा लगे रहो, तुम्हें कोई कुछ नहीं कहेगा। फिर आपको याद होगा कि एक मरतबा उन्होंने आपकी मौजूदगी में मुझे खास मौका दिया कि कुछ तकरीबन 15-20 मिनट की खबरें जो थी वो मैंने बराह रास्त बैठ कर वहाँ से नशर की।
1: बिल्कुल जी, जी, जी।
2: और बाबा जी की एक और शख्सियत आपको बताऊँ
1: जी,
2: आपने जिक्र किया जिस साने से मैं गुजर रहा हूँ, जब भी रजा भाई से बात होती थी तो चूंकि घर में बात हो रही होती थी तो मैं कहता था रजा भाई बात सुने या रजा गल सुने, तो मेरी आइडिया जो थी वो कहती थी ये रजा भाई हैं, मैंने कहा हाँ, तो वो कहती थी इनसे ये कहो कि बाबा जी से कहो उसके कहो कि बाबा जी से कहे मेरे लिए दुआ कर, कोई बात अच्छी थी होती थी कि जब भी रजा ने फोन किया तो उसने मुझे ये कहा कि बाबा जी से मेरे लिए दुआ करवाओ और वो करते थे।
1: बिल्कुल बिल्कुल करते।
2: इस मेहरबानी से तो मैं आपको क्या बताऊ, सिर्फ यही नहीं जैसा शौकत अर्ज कर बता रहे थे यहाँ अपने बाबा जी के साथ मुलाकातों के हवाले से, बाबा जी ने हमेशा प्यार बांटा।
1: बिल्कुल।
2: और यकीन कीजिए कि वो ये नहीं कि वो अपने दीनी मसलक पर या अपनी दीनी रवायात पर कोई लच्छ कबूल कर लेते थे, बिल्कुल नहीं, वो अपने मसलक में अपने दीन पर अपने नजर पर हमेशा बरकरार रहते थे, लेकिन इस तरह से कि दूसरे को उनकी शिद्दत पसंदी का एहसास ना हो और दूसरे को बात करने का मौका मिले। ऐसी बड़ी बात है कि आप, मैं मिसाल दे रहा हूँ कि बाकी कुरैशी के मुंह पर कोई उसके खिलाफ बोल रहा हो और वो चुपके से सुन रहा हो, मुस्कुरा रहा हो और आखिर में कहे भाई आपने जो बातें की उनमें ये दुरुस्त है और ये गलत है, ये पहलू उनमें बहुत नुमाया था। मेरे साथ कितनी मतलब उन्होंने मुझे कहा, एक मतलब बड़ी खुशी की बात मैं आपको बताऊँ कि वो अपने कंधे पर एक पटका रखते थे।
1: हाँ जी बिल्कुल,
2: सफेद
1: जी जी जी
2: मलमल का और उसको माया लगी होती
1: जी,
2: जो कि यहाँ जनमत में बहुत कम है
1: जी।
2: इस नस्ल के लोग तो अब जा रहे हैं, हमारे पास तो चंद ही रह गए हैं। तो मैंने एक दिन कहा बाबा जी आप अटका मैंने दे दो, तो मैं उन्हें बाबा जी कहता
1: जी जी, हम सब उनको बाबा जी कहते
2: हैं। हाँ, जी, जी। तो कहने लगे جس دن میرے نال مسیح تھی جب تو میں تو اتنے جا کے ہونے دے دینا. تو میں نے کہا اس کا مطلب یہ ہوا کہ نہ میں مسیح تھی جانا تھا نہ تو سامنے مجھے دینا ہے. کانچ کے مجھے جبکہ ڈال کے مجھے کہتے ہیں یہ خود تم پر منحصر ہے کہ تم مسجد جاؤ اور یہ لو یا نہ لو, لیکن میری طرف سے یہ تمہارے لیے موجود ہے, آؤ مسجد آؤ. میں نے کہا اچھا کسی دن آؤں گا. اور پھر اللہ تعالیٰ نے مجھے مدنی مسجد میں جانے کا موقع دیا, لیکن وہ بھی کس دن جب ان کے لیے دعائیں مقصد کرنے کے لیے. باشی بھائی وہ لوگ آئے ہوئے تھے جو 1973 کے بعد میں نے شاید کبھی دیکھے
1: نہیں, بالکل.
2: اور ایک دوسرے کو ہم دیکھ کر کہہ رہے ہیں تھی وہ ہی ہو.
1: ہاں بالکل, پہچانے نہیں بھی جا رہا تھا کئی لوگ.
2: مجھ سے آ کے ایک صاحب نے پوچھا کہ تسی ہو ہی نصرت صاحب؟ میں نے کہا جی, اور تھوڑا یا اس میں مبارک کی. تو یہ ان کا تو خلوص تھا, یہ ان کی وہ مقناطیسی کی قوت تھی کہ لوگ ان کے جنازے میں اور ان کے لیے دعائے مغفرت میں کس طرح حاضر ہو گئے.
1: اچھا, ان کے جنازے میں ایک چیز خاص جو چیز مجھے اچھی لگی وہ کہ مختلف مساجد کے امام اور مختلف مساجد کی انتظامیہ کے لوگ وہاں پہ آئے ہوئے تھے, سیاسی پارٹیوں کے لوگ تھے وہاں پہ, این جی اوز کے لوگ تھے, ہر وہ شخص جو پاکستانی کمیونٹی میں ہوز ہو آئے ہوئے تھے وہاں پہ.
2: یہ جو آپ ذکر کر رہے ہیں کہ تمام مساجد کے, کئی مساجد کے امام صاحبان اور اہل ان سے تعلق رکھنے والے لوگ جو تھے وہ آئے ہوئے تھے, یہ بابا کی اس فراغ دلی کا نتیجہ ہے جو وہ ہر مسلک کے لوگوں کے ساتھ رکھتے تھے. کسی قسم کی مسلک کی تفریق تو تھی نہیں. اور اگر میں یہ کہوں کہ وہ مسلمان تھے جو رسول اکرم کے زمانے میں پہنچے تھے, مسلک تو کوئی چیز ہی نہیں ہے, اپنے دین پر قائم رہو.
1: اچھا, آپ نے بابا جی کے پٹکے کی بات کی تھی, میں بھی آپ کو ایک ایسی ہی بات بتاتا ہوں. بابا جی بہت خوبصورت واسکٹ پہنا کرتے تھے, آپ کو یاد ہوگا.
2: بالکل بالکل.
1: تو مجھے بھی واسکٹ پسند تھی بہت, لیکن میں کیا کہوں, تو میں نے ایک دن مذاق میں یہاں پہ کہہ دیا, میں نے کہا بابا جی آپ کی واسکٹ بڑی خوبصورت ہے. انہوں نے پتہ کیا, انہوں نے اتار کے مجھے فوراً دے دی.
2: یہ
1: جو ہاں رضا کچھ کہنا چاہتے ہیں.
3: جی, میں یہ کہنا چاہتا ہوں, میں نصر صاحب کی بات کو سیکنڈ کروں گا کہ انہوں نے آپ نے بھی بات کی تھی جنڈر ایکوالٹی کی, وہ ایکوالٹی پہ یقین رکھتے تھے. وہ کہتے ہیں کہ ریڈیو جو ہے یہ پاکستانیوں کا ہے, ہاں کوئی بھی مسلک مذہب سیاسی آپ کی سوچ ہو اس سے بالاتر ہے. اور یہ اور اکثر جو ہے وہ کہتے, لوگ انہیں کہتے تھے کہ جی وہ فلاں بندہ تو آپ کے ریڈیو پہ جو ہے وہ پروگرام کرتا تھا, وہ کہتے ہیں کیا وہ اگر چلے مان ہی لیتے ہیں کہ وہ ہے, لیکن کیا وہ پاکستانی نہیں ہے؟ تو وہ کہتے ہیں جی ہے تو پاکستانی. تو کہتے ہیں پھر یہ ریڈیو پاکستانیوں کا ہے.
1: بیوٹیفل
2: بیوٹیفل. آپ نے یہ جو بات کی ہے اس کو تھوڑا سا آپ پیچھے لے جائیں, 1985 تک لے جائیں آپ پیچھے. اس ریڈیو کے توسط سے حاجی صاحب نے, بابا جی نے جو خدمات کو کمیونٹی کے لیے انجام دی ہیں, وہ اس کا اثر آج آپ ہم پاکستانیوں کی تیسری نسل میں نمایاں دیکھتے ہیں. مجھے اچھی طرح یاد ہے کہ مائیں جو تھیں وہ اپنے بچوں کو تیار کرتی تھیں, کوئی نعت پڑھ کے سنا رہا ہے, کوئی کسی کہانی کا کوئی اقتباس پیش کر رہا ہے, ٹیلی فون لائنیں کھلی ہوتی تھیں اور بچے جو تھے وہ اردو سیکھتے تھے. اور یقین کیجیے کہ مجھے کئی ایک ملتے ہیں تو میں کہتا ہوں کسی نے بڑی سونی اردو بول رہے ہو, اور وہ صاف کہتے ہیں کہ یہ ریڈیو ہم وطن کی وجہ سے تھی, ان کے پروگرام ہم سنا کرتے تھے. اور مائیں بچوں کو جیسا نہ بھی میں نے ارج کیا تیار رکھتے تھے کہ تم نے یہ نظم پیش کرنی ہے, تم نے یہ نعت پیش کرنی ہے, تم نے یہ کہنا ہے. اور یہ چیز جو تھی اس نے ہماری برادری کو پوری طرح سے ریڈیو ہم وطن کے ساتھ جوڑ کے رکھا تھا, لا کے رکھا تھا. اور یہ صرف بابا جی کی وجہ سے, اور رضا یہ نہ کہنا کہ میں آپ پر ذکر نہیں کر رہا ہوں, آپ کی خدمات بھی بہت تھی, لیکن بابا جی کے یہ انیشیٹو جو تھے یہ برادری کو مثبت انداز میں ایک مثبت سمت کی طرف لے کے جاتے تھے, جس کا نتیجہ آج بھی آپ دیکھیں کئی کو, جیسا شوکت صاحب ابھی بتا رہے تھے کہ ان کی اہلیہ جو ہیں ان کا کہنا ہے کہ انہوں نے زیادہ تر اردو جو ہے وہ ریڈیو کو محسوس کی. اگر یہی نہیں, دیکھیے بابا جی کی ایک ایک اپیل پر پاکستان میں کوئی مصیبت آئی ہے, زلزلہ آیا ہے, سیلاب آیا ہے یا کچھ آیا ہے, ان کی ایک اپیل پر ہزاروں کروڑوں جو تھے وہ اکٹھے ہو جاتے تھے. کیوں ہوتے تھے؟ اس لیے کہ لوگ ان پر اعتماد کرتے تھے. کسی کو بھی کبھی کوئی موقع ایسا نہیں ملا کہ وہ بابا جی کی ذات پر کوئی انگلی اٹھا سکے یا ان پر जैसा कि हमारे यहाँ आजकल बहुत है, सब कुछ न कुछ ये बरादरी में एक रिवाज पकड़ चुका है कि बिन देखे बिन सोचे बिन तहकीक के ये इल्जाम लगा दो।
1: अच्छा नसर भाई, आपने उर्दू सीखने की बात की है और नौजवान लोगों के लिए, मैं आपको बताता हूँ, बाबा जी जो है ना वेल्देमार गैरे में रहते थे एक ज़माने में ना, रजा दुरुस्त है, तो मेरा ऑफिस जो था वो वहीं पे था, तो मैं कई दफ़ा जब निकलता था तो बाबा जी नज़र आते तो मेरी उनसे वो बातचीत नहीं थी, बहुत पुरानी बात है आपकी, तो एक दिन उन्होंने मुझे ऐसे पंजाब में कह दिए तुम कितने चल रहे हो, तो मैंने कहा जी मैं अभी दफ्तर से आया हूँ, तो कहते थे तुम वहाँ कर, तो मैंने कहा हाँ जी, तो कहते हैं कि तुम्हें पता है हमारा रेडियो का प्रोग्राम है तो उधर क्यों नहीं आते तुम, तो मैंने कहा जी मेरी उर्दू इतनी अच्छी नहीं है तो मैं नहीं चाहता कि आपके रेडियो पे आके जो है ना वो कोई प्रोग्राम करो, तो मुझे कहने लगे तुम आओ जो कुछ कहना चाहते हो कहो, तुम्हारी उर्दू खुद ब खुद ठीक हो जाएगी। आप यकीन कीजिए शौकत भाई कि मैं जब प्रोग्राम शुरू किया यहाँ पे, पहले तो इंटरव्यू वगैरह, लेकिन जब वाकई प्रोग्राम शुरू किया तो वो जो उर्दू हमने बचपन में सीखी हुई थी या वो जो बोलते वो सारी उम्र के जो है ना वो आ गई सारी,
0: बिल्कुल
1: और वो इंग्लिश डेनिश पीछे रह गई और उर्दू के कई अल्फाज जो हैं वो अब पहले आते हैं और इंग्लिश और डेनिश के बाद में आते हैं वहाँ पर, तो ये मेहरबानी एहसान बाबा जी का है कि मैं अब उर्दू लिख भी लेता हूँ।
0: बिल्कुल, ये बहुत अच्छी बात है। अभी जो नसर साहब एक बात कह रहे थे, जब इन्होंने रेडियो ज्वाइन किया तो बाबा जी को इन्होंने ख़तरात से आगाह किया था कि ऐसी सूरत हाल हो सकती है, ये बात सुन के मुझे ऐसे लगा देखें शायद हम सब भी यहाँ मिल के बैठे ही इसीलिए हैं कि हमारी और बाबा जी के अफकार में बहुत ज़्यादा मुमासलत थी, क्योंकि जब मैंने भी यहाँ ज्वाइन किया था तो मुझे भी यही कहा गया था कि इस रेडियो पे मत जाओ, यहाँ पे बाशी और नसर हैं, तो मैंने कहा जनाब आप इस बात की फिक्र ना करें, अगर आप सिर्फ ये कहें मैं इस वजह से रेडियो ना ज्वाइन करूँ, मैं उनके साथ जा के बैठूँगा और उनके साथ जा के काम करूँगा, तो बाबा जी ने भी वही बात की, तो मैंने समझा ये शायद हमारे साथ मिल बैठने की एक वजह ये थी कि हमें ये नज़रियाती मुमासलत पाई जाती है कि हम कुछ मॉरल वैल्यूज़ पे यकीन रखते हैं कि अपनी बात कहना हर शख्स का हक है, इसका उसके नज़रियात से या उसके अकायद से कोई तल्लुक
1: नहीं। उसके अलावा देखिए नसर मलिक या बाशिर कुरैशी या शौकत भाई, एक हमारी ज़ाती ज़िंदगी है जिसमें हम जो भी एक्टिविटीज़ हमारी है, लेकिन जब हम रेडियो पे बैठते हैं तो ये तो पाकिस्तानी कम्युनिटी के लिए, उर्दू स्पीकिंग कम्युनिटी के लिए हम लोग करते हैं, हम कोई अपनी प्राइवेट बात तो नहीं करते।
2: बाबा जी का इस तरह से इस प्रोग्राम में रेडियो पे आना और अपना प्रोग्राम पेश करना, आप उनके प्रोग्राम सुनिए, उससे आपको मालूम होगा जो आबाब और जो सामीन सिर्फ ये काम करते हैं कि आपके नशरियात में से मनफी चीज़ें तलाश करने की कोशिश करें, हालांकि ऐसा होता नहीं है। उन्हें बाबा जी का सख्तगीर लहजा जो है और सख्तगीर अल्फाज जो हैं वो आप सुने तो आप समझेंगे कि यार ये क्या हो रहा है, लेकिन उनके उस मोहब्बत भरे जज्बे को आप मुस्तर नहीं कर सकते जो वो अपने प्रोग्रामों के जरिए अपनी बरादरी को यहाँ कम अज कम दहमात में अपने सुनने वालों को आगाह करना चाहते थे कि पाकिस्तान में क्या हो रहा है, क्यों हो रहा है, कैसे हो रहा है।
1: नसर भाई हमारे पास टेलीफोन कॉल है, अगर आप
2: जी जरूर।
1: हाँ जी कौन साहब है
3: जी? अस्सलाम वालेकुम।
1: हेलो
3: हुमा, आपको आवाज आ रही है?
4: जी अस्सलाम वालेकुम। जी बिल्कुल आवाज आ रही है।
1: जी जी हुमा
4: जी, अस्सलाम वालेकुम जी सबको, मेरा सलाम और बाबा जी के हवाले से हमारी सोसाइटी का वो एसेट है तो बहुत बड़ा लॉस है, और मैं ज़रूर शेयर करना चाहूँगी मेरा उनके साथ क्या रिश्ता था।
1: Please.
4: जो भी बातें हो रही हैं उन हवाले से, जैसे कि बाशी साहब ने जिक्र किया, शौकत भाई ने, नसर अंकल ने, ये सारी बहुत खूबसूरत बातें हैं, और मैं अपना शेयर ये करना चाहूँगी कि जी मेरा उनके साथ एक रिश्ता जो है वो एक शागिर्द और उस्ताद का था। बाबा जी का बहुत बड़ा एफर्ट इब्तदाई तालीम के हवाले से है डेनमार्क के बच्चों के लिए, और मैंने उनसे कुरान मजीद पढ़ना स्टार्ट किया था, उन्होंने मुझे कुरान सिखाना, मुझे भी याद है विस्तपोक में हम रहते थे तो मस्जिद जो एक थी वो ऐसे सीढ़ियाँ नीचे उतर के हम जाते थे और वहाँ पर अंदर बैठ के बच्चों को वो कुरान मजीद पढ़ाते थे, तो मैंने 8.5 साल की उम्र में कुरान मजीद ख़त्म किया था, और क्रेडिट गोज़ टू बाबा जी, और ये अखबार में डेनमार्क के एक लोकल न्यूज़ में भी आया था कि मैंने इस यंग एज में कुरान मजीद पढ़ना उनसे सीखा, तो मैं मेरी खुशकिस्मत ये है कि उन्होंने मुझे कुरान मजीद पढ़ना सिखाया, ना सिर्फ मुझे भी बल्कि मेरे भाई को भी सिखाया उन्होंने, तो इस वजह से ये मेरे लिए हमेशा एक बहुत इंपॉर्टेंट चीज़ रहेगी मेरी ज़िंदगी में। और इसके अलावा जो बात की जा रही है बाबा जी के प्यार और मोहब्बत उस हवाले से मैं ये जरूर कहूंगी कि वो बच्चों के साथ बच्चे होते थे हमेशा, बड़ों के साथ बड़े होते थे, और जब भी हम उनकी महफिल में बैठते थे, जैसा कि शौकत भाई ने भी कहा कि और बाशी साहब ने कहा कि वो एक बहुत मजहबी इंसान थे, लेकिन उनकी महफिल में कभी भी हम जब छोड़ते थे या उठते थे तो हम छोटा फील नहीं करते थे। वो अपनी मजहबी वास्ट उनकी जो नॉलेज थी मजहबी मजहब के हवाले से, उसमें कभी भी वो किसी को तनकीद नहीं करते थे। वो एक डिफरेंस ओपिनियन को बहुत अच्छे तरीके से जो है वो अब्सॉर्ब करते थे और वो सुनते थे अगले की बात। ये नहीं कि सिर्फ वो अपनी मजहबी जो एक्सपर्टीज है वो अगले बंदे के ऊपर वो लगा देते थे, वो सुनते थे आपकी बात और एक बड़े प्यार से वो आर्ग्यूमेंटेशन करते थे आपके साथ, जो कि मैं हमेशा देखती थी और मैं सुनती थी और मैं कहती थी मैं ज़रूर ऐसे मजहबी इंसान के साथ बैठना चाहूँगी, सीखना चाहूँगी, जो सिर्फ ये ना कहे कि वो मैं ठीक हूँ तुम गलत हो। और इस हवाले से मैं ये भी कहना चाहूँगी कि वो जज नहीं करते थे किसी को, जैसा अभी सब डिस्कशन हो रही है वो नॉन जजमेंटल थे, वो कभी भी किसी को जज नहीं करते थे, वो हर एक का ओपिनियन सुनते थे। और जैसा कि अभी कहा गया कि वो पायनियर है रेडियो हमवतन के, और मेरे ख्याल में ये उनकी उनकी ऑथेंटिसिटी है, उनका प्यार, उनका मोहब्बत और पैशन के हवाले से वो इतने सिंसेयर थे कि ये रेडियो हमवतन, रजा भाई जैसे कि आप एक खूबसूरत तरीके से लेके आगे चल रहे हैं, और आप जब मैंने रेडियो हमवतन ज्वाइन किया तो मुझे याद है जब मैं आपसे पहली दफ़ा मिली आकर उस हवाले से, तो आपने मुझे कोई नहीं पूछा कि कौन से गेस्ट तुम लेकर आओगी, आपने मुझे हमेशा से अपना प्रोग्राम खुद डिज़ाइन किया, जैसे कि अभी शौकत भाई ने भी स्टार्ट में बात की, तो बहुत शुक्रगुजार हैं कि ये प्लेटफॉर्म है और ये बाबा जी की बदौलत जो है ये यहाँ पर इस्टेब्लिश है डेनमार्क में। और आखिर में मैं जो है अल्लामा मोहम्मद इकबाल के दो शेर आपसे ज़रूर शेयर करना चाहूँगी, जिसमें सितारे का एक पैगाम है, और मुझे बाबा जी का जब मस्जिद में मैं थी तो मैं देख रही थी कि कितना नूर था, और जैसा भी बताया गया कि इतना बड़ा जनाजा था उनका कि औरतें जो हैं वो अंदर जगह नहीं थी वहाँ पे खड़े होने के लिए, और मैं खुशकिस्मत हूँ कि मैं वहाँ पर पहुँच सकी और मैंने उनको देखा और इतना नूर था, तो इस वजह से एक सितारा जो है वो मेरे दिमाग में आ रहा है, सितारे का पैगाम, उनका चेहरा याद करते हुए जो मैंने देखा। और इसमें अल्लामा मोहम्मद इकबाल ये कह रहे हैं कि सितारा जो है वो एक आसमानी फिजाई का जो अंधेरा है वो कह रहा है कि वो उससे डरता नहीं है, क्योंकि सितारे की तबीयत और फितरत और जमीर में इतनी पाकीज़गी और चमक है कि जब भी कायनात में कभी अंधेरा आए तो उसकी तबीयत की वजह से, सितारे की चमक की वजह से रात की तारीकी जो है उसमें रोशनी पैदा हो जाती है और दुश्वारी जो है वो पेश नहीं आती। तो अल्लामा मोहम्मद इकबाल, जो कि मैं बाबा जी के लिए ज़रूर ये कहना चाहूँगी, अल्लामा मोहम्मद इकबाल कहते हैं कि मुझे डरा नहीं सकती फिजा की तारीकी, मेरी सरशिस्त में है पाकी ओ दरख्शानी, तू ए मुसाफिर शब खुद चराग बन अपना, कर अपनी रात को दागे जिगर से नूरानी। तो मुझे हमेशा बाबा जी एक सितारे, चमकते हुए सितारे की तरह याद रहेंगे कि उन्होंने हम सबके लिए इस सोसाइटी में हमें बहुत कुछ दे कर गए हैं और हम हमेशा याद रखेंगे। आप सबका बहुत बहुत शुक्रिया।
1: हुमा, इससे पहले कि आप हम खुदा हाफिज़ कहें, मैं आपसे एक बात पूछना चाहता हूँ। आपको याद होगा कि वो ख्वातीन के हकूक़ की कितनी बात किया करते थे।
4: जी
1: याद है आपको, जब रजा भाई के घर पे मीटिंग होती थी आपके घर पे, तो हमेशा जेंडर इक्वालिटी की डिस्कशन होती थी, सबसे आगे आगे वो होते थे।
4: जी बिल्कुल ऐसे ही है। मैं हमेशा सोचती हूँ बाशी साहब के, काश हमारी सब फैमिलीज में ऐसा एक बुजुर्ग हो जो इतना पॉजिटिव हो कि जो हर कोई उसके साथ बैठना चाहे, हर कोई उसके साथ सीखना चाहे, जो हर वक्त डांट डपट ना कर रहा हो, जो आपको एलिवेट करे, जो अपनी रोशनी से, तबीयत की रोशनी से आप उससे सीखें। और बिल्कुल आपने सही कहा, वो हमेशा औरतों के हवाले से जब भी हमको बात करते होते थे महफिल में, जब हम बैठते थे डिनर वगैरह के लिए, तो बहुत एक प्यार तरीके से मुझे लगता है वो आपको सपोर्ट करते थे, हर एक की साइड लेते थे वो, किसी को वो।
2: उमा, ये जो बात आपने की है कि काश हर हर घराने में एक ऐसा वर्ग मौजूद हो, बदकिस्मती से यहाँ कई घरानों में ये सूरत हाल है कि बच्चे अगर अपने शौक के मुताबिक, अपने जौक के मुताबिक किसी मौजू पर बातचीत कर रहे हैं और वाले साहब अंदर आए हैं तो कोई एक कह लेगा वो चुप कर जाओ, अबाजी आ गई।
4: एग्जैक्टली,
2: क्योंकि घर पे बाप का इतना खौफ छाया होता है, इतना कंट्रोल होता है कि वो बच्चे अपने दिल की बात नहीं कर सकते। लेकिन बाबा जी के साथ, जैसा कि आपने अभी कहा और हमारे दूसरे बाशी साहब ने और जनाब शौकत साहब ने भी कहा, वो ऐसे थे कि वो उनके साथ आप किसी भी मौजू पर खुलकर बात कर सकते थे, और वो बच्चों और बड़ों में बिल्कुल वैसे ही होते थे जैसे आपने कहा कि बच्चों के साथ बच्चा बन जाओ और बात सुनो और अपनी बात पेश करो। اور بڑوں کے ساتھ تو وہ بڑے تھے ہی, بلکہ وہ سب کے بڑے تھے.
1: یس یس, ویری ٹرو. بہت بہت شکریہ نصر بھائی. ہما خان صاحبہ, آپ کا بہت بہت شکریہ کہ آپ نے جو ہے ٹیلی فون کیا اور بابا جی کی کتنی خوبصورت باتیں جو ہے ہمیں یاد دلائیں, اور ہمیں امید ہے کہ آپ ہمیشہ جو ہے ہمارے ساتھ جو ہے آپ جو ہے مدد کرتے ہیں.
2: جملہ میں عرض کرنا چاہتا ہوں کہ وہ اگر آپ موجودہ پاکستانی برادری کے تناظر میں ان کو دیکھیں تو وہ ہمارے سب کے لیے انسانیت کا محور ہے.
1: جی بالکل,
2: ایک ایسا محور جہاں ہر ایک کے لیے فلاح و بہبود اور دعائیں نکلتی ہیں.
1: بالکل,
2: اور یہی وجہ ہے کہ آج ہم بیٹھے ہوئے ملک بھر میں لوگ جو ہیں ان کو یاد کر رہے ہیں, اور کیسے یاد نہ کریں کہ وہ ایک ایسے مہربان تھے جن کی خوبیاں گنوانے میں آپ کا یہ پروگرام جو ہے اس کا دورانیہ کم پڑ جاتا ہے. لیکن ہم یہی کہہ سکتے ہیں جیسا ہما بھی کہہ رہی ہوں کہ جانے والے مسافر اللہ تعالیٰ رسل جو ہے وہ آسان کرے اور جنت الفردوس میں تمہیں اعلیٰ مقام عطا کرے. اور یہ جو ورثہ آپ ریڈیو ہم وطن کی صورت میں پاکستانی برادری کے لیے چھوڑ کر گئے ہیں, یہ تو ایک صدقہ جاریہ ہے.
1: بالکل بالکل, شو بہت صحیح کہا آپ نے. اچھا آپ نے ایک بات کی ہے جس پہ میں شوکت کی بھی رائے لینا چاہتا ہوں. ہمارے ہاں ایک بہت بڑی کمی یہ ہے کہ خاندان میں جو بزرگ لوگ ہیں ان کی ویلیو جو ہے وہ نہیں رہی جو شروع ہوتی تھی, اور بابا جی کی ویلیو جو ہے نا وہ اپنے فیملی میں سماج میں مذہبی طور پہ بہت زیادہ ویلیو رہی ہے. تو یہ ایک اچھی بات ہے کہ ہمارے جو بزرگ لوگ ہیں وہ اپنے خاندان کو اپنے سوسائٹی کو اسی طریقے سے جو ہے وہ آگے لے کے چلے.
0: واشی صاحب ان جنرل آپ یہ بات ان جنرل کر رہے ہیں یا پاکستان کی سوسائٹی
1: کمیونٹی کی بات,
0: کمیونٹی کے حوالے سے بات کر رہے ہیں جی واشی صاحب؟
1: کیونکہ یہ بات ختم ہوتی ہے.
0: جی جی, لیکن دیکھیں اس کی بیسٹ ایگزامپل بابا جی خود ہیں. بابا جی کی اہمیت آخر تک کیوں رہی کہ وہ گھر کے بزرگ تھے لیکن ایک جابر, ایک اپنا فیصلہ مسلط کرنے والے نہیں تھے. تو میری ذاتی رائے یہی ہے کہ اگر آپ بچوں کو ان کی بات کہنے کا موقع دیں, ان کی بات سنیں, ایک ایسے شفیق بزرگ بنے, تو پھر نئی نسل کی نظر میں آپ کی اہمیت کم نہیں ہوگی بلکہ بڑھے گی. وہ ہمیشہ آپ سے ان ٹچ رہیں گے. کوئی کال آ رہی؟
1: ہاں جی, ایک ٹیلی فون کال آئی. رضا بھائی
3: جی, باشی صاحب اس وقت ہمارے ساتھ جو ہیں وہ غلام مرتضیٰ صاحب ہیں جو میرے سب سے بڑے بھائی بھی ہیں, اور غلام مرتضیٰ اور حاجی غلام مصطفیٰ صاحب دونوں نے جو ہے یہ مل کے ریڈیو جو ہے وہ شروع کیا تھا. تو چاہیں گے کہ جناب غلام مرتضیٰ صاحب سے یہ جاننے کی کہ ان کی اس وقت جو ہے وہ کیا سوچ تھی جب یہ ریڈیو جو ہے وہ بنایا گیا تھا. جی السلام علیکم.
0: وعلیکم السلام.
2: جی بولیے.
3: جی آپ کی آپ کو آواز آ رہی ہے؟
2: جی السلام علیکم.
0: وعلیکم السلام.
2: جی آپ کی آواز صحیح ٹھیک نہیں طرح آ رہی. آپ بولیے, آپ کی آواز ٹھیک آ رہی ہے؟ میری آواز آپ کو آ رہی ہے؟ جی
3: جی جی آپ کی آواز آ رہی ہے, آپ بولیے.
2: جی بسم اللہ الرحمن الرحیم. بہت افسوس اور دکھ کی بات ہے کہ ہمارے پاس جو میرے ابو حاجی غلام مصطفیٰ تھے وہ آج ہمارے پاس نہیں ہیں. انا للہ و انا الیہ راجعون. اللہ پاک ان کی در میں جنت میں گھر کرے. آمین. حاجی صاحب میرے جو ابو ہیں ماشاءاللہ ایک بہت بڑے عظیم انسان تھے. تو جب ہم نے ریڈیو کا کام شروع کیا ہم نے سب سے پہلے ریڈیو الفاتحہ جو ڈینش مسلمان تھے انہوں نے یہ ریڈیو کو شروع کیا تھا.
1: اچھا.
2: تو میں نے وہ ہم سے پہلے دو پروگرام ہوتے تھے اسلامی پروگرام, وہ ان کا پروگرام ختم ہو گیا کیونکہ وہ آپس میں جگڑ پڑے. تو پھر مجھے دینش جو مسلمان عبد الرحمن فون کو اس نے رابطہ کیا. وہ کہتا ہے مرتضیٰ یار آپ ریڈیو پروگرام کریں. تو میں نے کہا چلو ٹھیک ہے ہم کوشش کرتے ہیں. تو پھر میں نے اپنے ابو سے بات کی تو میں نے کہا ابو یہ ہمیں ایک آفر آئی ہے کہ ریڈیو الفاتحہ پہ وہ عبد الرحمن صاحب کہتے ہیں کہ آپ پروگرام کیا کریں.
5: तो वो कहते हैं ठीक है बेटा अगर आप कर सकते हैं तो आप बिस्मिल्लाह करें शुरू करें। तो मैंने ये सोचा था कि चलो ये इस तरह के उर्दू को भी फ़रोग मिलेगा और हमारे जो बच्चे हैं ना वो भी मतलब है या बड़े जो वो भी कुछ सीखेंगे इंशाल्लाह। तो हमने फिर ये प्रोग्राम वहाँ अल्लाह के नाम से शुरू किया और उसका नाम रखा रेडियो अल-फातिहा की उर्दू सर्विस।
1: अच्छा।
5: तो फिर हमने शुरू किया तो हमारे पास मस्जिद में शेख शफाक की बेटी उम्मा और उनका बेटा नवीद बेटा वो हमारे पास वहाँ मस्जिद में होते थे। तो फिर मैंने कहा कि आप ऐसा करें कि मुझे कोई ना इस्लामी किताबों में आप पढ़ के ना दे तो मैं आपकी रिकॉर्डिंग करता हूँ। तो वो हमने शुरू की कुरान के हवाले से हदीस के हवाले से वो किताबें होती थी वो पढ़ के सुनाते फिर मैं रेडियो पे लगाता था। तो उसके बाद मेरे ख्याल में ये आया जहन में ये आया कि क्यों ना जो बच्चे हमारे घरों में रहते हैं वो हमें फ़ोन करें वो हमें उनके फ़ोन अटेंड करें और उनके साथ बात करें उनकी पास जो कुछ सुनाने का होता है उनसे सुने। तो माशाल्लाह ये हमने शुरू किया तो यकीन कीजिए ये प्रोग्राम बहुत ही मशहूर हुआ और लोग हर इतवार को बड़ी चैन से मतलब इंतज़ार करते थे कि अब हमारा प्रोग्राम शुरू होगा हम रेडियो पे आएंगे और कुछ सुनाएंगे। और इसी तरह जो लोग बड़े हैं वो भी माशाल्लाह इसी तरह सुनते थे हमारे दीनी और सियासी और डेनमार्क के हालात के बारे में हम बताते थे और हम बकायदा जो डेनिश सियासतदान हैं उनके भी इंटरव्यू लेते हैं।
0: मुज्तबा भाई आप हाजी साहब आपके वालिद थे तो हाजी साहब की शख्सियत के हवाले से आपने बहसियत बाप उन्हें कैसा पाया बहसियत इंसान उन्हें कैसा पाया उनकी ये रेडियो की खिदमत सब जानते हैं। जी
5: जी माशाल्लाह जी वो जो भी रेडियो पे हम प्रोग्राम करते हैं वो इससे पहले हम बैठ के आपस में बात करते हैं कि अबू जी आज हम क्या कौन से मौजू और क्या हम कौन से बात करनी है। तो वो अपना प्रोग्राम पेश करते थे कहने की बात
0: जी
5: कहने की बात जो है पाकिस्तान की सियासत के मतलब होती थी और माशाल्लाह बड़ी खूबसूरती से पेश करते थे और उन्होंने खबरें भी इससे पहले पेश करते थे लेकिन खबरें फिर आंटी हमारी एक आंटी थी आंटी गजाला वो अबू मेरे ने उसको बोला कि आप माशाल्लाह बहुत पढ़ी लिखी हैं और आप ऐसा करें कि आप खबरें पेश किया करें। तो फिर आंटी गजाला ने कहा कि ठीक है जी हाजी साहब मैं आपके लिए ये खबरें पेश किया करूंगी इंशाल्लाह। तो वो भी बहुत ही पॉपुलर हुआ हाजी साहब हर किसी को कॉन्टेक्ट करते और उनको दावा देते कि आप रेडियो पे आए और आकर काम किया करें। हमारे साथ माशाल्लाह बहुत ही लोग आए और उन्होंने काम किया और अबू की सबसे बड़ी ये बात होती है उनके पास जो खूबी थी वो हर की रिस्पेक्ट करते थे और जो उनके पास नॉलेज होता उसके नॉलेज के हिसाब से बात करते और कहते कि ये लोगों को आप सिखाएं और बताएं हैं जी। तो माशाल्लाह ये मेरी अभी अबू से मतलब कई दफा छोटी छोटी बातों पे इख्तलाफ ही होता था लेकिन अल्हम्दुलिल्लाह हम फिर बड़े अच्छे तरीके से एक दूसरे के साथ कंप्रोमाइज कर लेते थे।
1: मुझसे भाई हम बहुत शुक्रगुजार हैं कि आपने अपने ख्यालात का इजहार किया और बाबा जी के बारे में बताया। तो मेरी दरख्वास्त आपसे है कि आप भी कभी कभी जो है ना रेडियो पर आया करें और रजा भाई की मदद क्या करें क्योंकि हमें बहुत ज़रूरत है। कभी रजा भाई बीमार हो जाते हैं तो फिर प्रोग्राम नहीं होता तो आप भी थोड़ी सी जो है ना अपने वक्त निकाला करें रेडियो के लिए। तो बहुत बहुत शुक्रिया आपका।
5: انشاءاللہ میں کوشش کروں گا کہ میں ٹیکنیشین جو اس وقت ٹیکنیشین کا پروگرام جو ہوتا تھا طریقہ کار وہ آج بالکل مختلف ہے, لیکن میں انشاءاللہ کوشش کروں گا کہ رضا
1: بھائی آپ کو سکھا دیں گے, وہ کوئی بات مسئلہ نہیں ہے, وہ آپ نے پروگرام کیا ہوا بالکل. تو ٹھیک ہے,
5: چلو انشاءاللہ میں کوشش کروں گا کہ آپ کے ساتھ پھر رابطے میں ہوں اور آپ کا ساتھ دوں انشاءاللہ.
1: ٹھیک, بہت بہت شکریہ آپ کا. رضا بھائی کوئی اور اگر ٹیلی فون پہ ہیں تو مجھے بتا دیجیے, تو ہم اس وقت تک کے لیے جو ہے میں شوکت بھائی آپ کے پاس دوبارہ آتا ہوں. دیکھیے اب بابا جی جو ہے, مجھے تو یہ ابھی باور ہی نہیں ہو رہا کہ وہ نہیں ہے موجود یہاں پہ. جب میں آیا ریڈیو پہ تو رضا سے میں نے ہمیشہ پوچھتا تھا بابا جی کا کیا حال ہے, آج میں یہ نہیں پوچھ سکا ان سے کہ بابا جی کا کیا حال ہے.
0: ایک تبدیلی آ گئی,
1: ایک ایسی تبدیلی ہے, اس کو آپ کیسے محسوس کرتے ہیں اس یہ جو تبدیلی آئی ہے؟
0: میں اس تبدیلی کو شاید اس طرح اتنا بڑا محسوس نہ کروں کیونکہ میرا نقطہ نظر تھوڑا ڈفرینٹ ہے. یہ ایک حقیقت ہے کہ جو بھی انسان اس دنیا میں آیا ہے اس نے ایک دن چلے جانا ہے, اور ہمیں اس ذہنی طور پر اس کے لیے تیار رہنا چاہیے. بس کرنا یہ چاہیے کہ اگر وہ انسان ہم اپنے پیچھے کردار کی صورت میں, اعلیٰ اخلاقی قدروں کی صورت میں کوئی ورثہ چھوڑ گیا ہے تو ہم اس ورثے کے امین بنیں اور اسے لے کر آگے بڑھیں, تو ہمیں ہمیشہ ایسا لگتا رہے گا کہ وہ ہمارے ساتھ ہے. کیونکہ موت سے تو کسی کو مقر نہیں ہے نا کہ جی یہ ہم اس کا, لہٰذا اس حقیقت کو تسلیم کریں کہ بابا جی اب نہیں رہے, کیونکہ سب انسانوں کی طرح انہوں نے بھی ایک دن اس دنیا کو چھوڑنا تھا, وہ چھوڑ چکے, لیکن ہم ان کے چھوڑے ہوئے ورثے کو, ان اخلاقی قدروں کو, حق اور بے باکی کی قدر کو آگے بڑھائیں گے, ہمیشہ سچ بولتے رہیں گے, مروضی خبریں دیتے رہیں گے تاکہ بابا جی کی روح ہمیشہ ہم سے خوش.
1: بہت بہت شکریہ رضا بھائی. کوئی ٹیلی فون پہ ایک کال آئی ہے ذرا.
3: جی السلام علیکم.
6: السلام علیکم.
3: جی وعلیکم السلام. کون صاحب بول رہے ہیں؟
6: میرا نام جمال بختیار ہے.
1: جی جمال بھائی.
6: جی رضا, مصطفیٰ, راشد قریشی, شوکت صاحب اور نصر ملک صاحب, آپ سب کو اور آپ کے سب سامعین کو بہت بہت سلام.
0: وعلیکم.
6: آپ کا پروگرام سن کے بہت خوشی اور بہت اطمینان, لیکن ساتھ میں بہت افسردگی بھی ہو رہی ہے کہ حاجی غلام مصطفیٰ جیسی شخصیت جو ہے وہ ہمارے سے رخصت ہو گئی. میں یہ بتانا چاہوں گا کہ میں اگر ستمبر 1991 میں پاکستان سے ڈنمارک آیا, اور میں نے اسی وقت جو ہے وہ اپنی یونیورسٹی کی ڈگری جو ہے حاصل کی ہوئی تھی, تو میں ذرا شک و شبہ میں تھا کہ میں ڈنمارک میں کیا کر پاؤں گا. تو میں نے ایک درخواست جو ہے وہ مختلف اداروں میں لکھی, اور ایک درخواست جو ہے وہ فلوٹیکس کے قریب ایک چھوٹی سی مسجد ہوا کرتی تھی, اس میں بھی پہنچی. اس کے علاوہ رابطہ اسلام اور دوسرے جو ادھر کے ادارے تھے مسلم, میں نے اصل میں اسلامک یونیورسٹی اسلام آباد سے شریعہ و قانون میں ڈگری لی تھی, تو میری بھی خواہش تھی کہ میں یہاں پر جو مسلمانوں کے ادارے ہیں ان کے ساتھ کام کروں, مسلمان بچوں کے ساتھ کام کروں. تو وہ اپلیکیشن میں نے انگریزی میں لکھی کیونکہ مجھے ڈینش تو نہیں آتی تھی,
1: جی,
6: اور میں نے یہ سوچا کہ بھائی یہاں پہ اردو تو کون پڑھے گا, مختلف لوگ ہیں, تو وہ انگریزی میں لکھی. وہ درخواست جو ہے وہاں مسجد کے نوٹس بورڈ پہ کسی نے لگا دی, اور حاجی صاحب مجھے بعد میں پتہ چلا وہاں پر بچوں کو قرآن شریف پڑھائے کرتے تھے.
1: جی,
6: تو انہوں نے جب وہ درخواست دیکھی, اس پہ نام دیکھا ہوگا یا اور پاکستان کا ذکر دیکھا ہوگا, تو انہوں نے مجھے فون کیا. اچھا, کیونکہ انگریزی میں وہ تھی تو انہوں نے صرف مجھ سے انگریزی میں اتنا پوچھا کہ آر یو پاکستانی, تو میں نے جی میں پاکستانی ہوں, اور پھر وہاں سے انہوں نے پھر اردو میں جو ہے وہ بات شروع کی اور ہمارا تعارف ہوا. حاجی صاحب نے مجھے مسجد میں بلوایا, وہاں کا سیٹ اپ دکھایا, چھوٹی سی مسجد تھی فوٹیکس کے قریب, اور وہاں پر وہ بچوں کو پڑھا رہے تھے. ساتھ کے ساتھ انہوں نے مجھے بڑی ہمت دلائی کہ آپ فکر مند نہ ہوں, آپ نئے ہیں یہاں پہ, ہم آپ کی مدد کریں گے. اور اس کے بعد پھر میں نے ادارہ منہاج القرآن ویلبی میں جو ہے وہ بچوں کو اردو پڑھانی شروع کی, اور پھر اس کے بعد اقبال اسکول میں میں نے جو ہے حاجی صاحب کے توسط سے جو ہے وہ پڑھانا شروع کیا, اور آہستہ آہستہ پھر وہیں پر مجھے حاجی صاحب کی فیملی ممبرس, رضا بھی وہاں پڑھا کرتے تھے, ان کی بہن آمنہ بھی وہاں پڑھا کرتی ہیں. اور اس کے بعد یہ ہوا کہ مجھے ایک سال بعد جو ہے وہ انگلینڈ جانا تھا, تو میں کیونکہ چاہتا تھا کہ میں اپنی تعلیم مزید اس کو آگے بڑھاؤں, تو میں نے انگلینڈ سے ماسٹرز کیا. اور جب میں ماسٹرز کر ہی رہا تھا تو حاجی صاحب نے مجھے فون کیا کہ جمال صاحب اقبال اسکول میں جو ہے وہ ہمیں ایک ہیڈ ماسٹر کی ضرورت ہے, تو آپ آ جائیے, آپ آ کے اس کو سنبھالیے. میں اس وقت امتحان کے بیچ میں تھا, بالکل ماسٹرز کے امتحان چل رہے تھے, تو لیکن مجھے بہت اچھا لگا کہ حاجی صاحب جو مجھے اتنا زیادہ نہیں جانتے تھے انہوں نے مجھے اتنی ہمت افزائی کے لیے کہا کہ آپ جو ہے وہ یہ کام آ کر سنبھالیں. اور اس کے بعد سے جو ہے وہ حاجی صاحب سے میرا مسلسل رابطہ رہا. حاجی صاحب کی فیملی اس وقت جو ہے وہ ویلڈمارس گیٹ ویسٹ کو میں رہا کرتی تھی,
1: جی
6: میں بھی اتفاق سے ہوں, ایک سال بعد پہلے ہم برونشر میں رہتے تھے, اس کے بعد میں ویسٹ کو آ گیا, تو بالکل پڑوسی والا ماحول تھا, میں چل کے چلا جاتا تھا, حاجی صاحب بھی آ جایا کرتے تھے ہمارے, تو یہ یہاں سے جو ہے وہ ہمارا تعارف شروع ہوا. اور آج ہی صورتحال ہے کہ میں حاجی صاحب کی فیملی کو بالکل اپنی فیملی سمجھتا ہوں, مختلف فنکشن میں, بلکہ جب میں پاکستان بھی جاتا ہوں تو میں اپنے گھر والوں کو بتاتا ہوں کہ میری ایک فیملی ہے ڈنمارک میں جو آجی غلام مصطفیٰ صاحب کی فیملی, میں ان کی رہن
0: تو جمال مختار صاحب آپ نے جو اب تک بتایا اس سے ہم نے یہی نتیجہ نکالا کہ آپ نے بابا جی کو ایک انسان دوست, دوسروں کی مدد کرنے والا پایا.
6: بہت ہی خوبصورت, بہت ہی خوبصورت شخصیت تھی حاجی صاحب میں. حاجی صاحب کا ایک جلال تھا, حاجی صاحب کی شخصیت میں اتنی قوت تھی کہ وہ پورے کمرے کی جو ہے نا وہ مرکز بن جایا کرتے تھے, لیکن جب ان کے پاس آپ ون ٹو ون بیٹھ کے بات کرتے تھے تو ایسی محبت سے بات کرتے تھے کہ آپ کو لگتا تھا کہ بس یہ شخص جو ہے صرف
0: مجھ سے ہی مل رہا ہے, مجھ سے ہی باتیں. بہت خوبصورت, بہت خوبصورت. جی جمال مختار صاحب بہت شکریہ آپ کا اتنی خوبصورت یادیں ہمارے ساتھ شیئر کرنے کا, اپنا خیال رکھیے گا تو انشاءاللہ.
2: جمال صاحب نے بابا جی کی شخصیت کے حوالے سے جن پہلوؤں کا ذکر کیا ہے, یہ صرف جمال صاحب ہی نہیں, ان کی ایسے احباب کی جو بے سر و سامانی کی حالت میں یہاں ڈنمارک میں آتے تھے, مجھے اچھی طرح یاد ہے کہ ریلوے اسٹیشن پر اور اس کی ایک دن گھومنے والے لوگ جو تھے ان سے بابا جی باقاعدہ خود پوچھ لیتے تھے کہ بھائی تمہارے چہرے پر کچھ پریشانی سی نظر آ رہی ہے, بات کیا ہے؟ تو پھر وہ کوشش کرتے تھے کہ بغیر اس کی تشہیر کیے, یہ بات بطور خاص میں ذکر کرنا چاہتا ہوں, کہ وہ اپنے احسان کی یا اپنی طرف سے کسی کی تھوڑی سی مدد کرنے کی تشہیر نہیں کیا کرتے تھے, اور اس بات کو وہ میرے خیال میں ناپسند بھی کرتے تھے کہ کوئی ان کے حوالے سے یہ کہے کہ جی میرا یہ ان کی وجہ سے ہوا ہے, لیکن رحم کے لوگ جو تھے جو ان کے احسان کے احسان مند ہوتے تھے وہ اس بات کو ضرور کرتے تھے, جیسا ابھی جمال بھائی نے ذکر کیا. یقین کیجیے ایسے کئی جمال بھائی ہیں جن کے سروں پر انہوں نے دست خط رکھا اور ان کو اپنی محبتوں سے اور اپنی حیثیت کے مطابق مدد سے نوازا.
0: جی نصر صاحب ہمارے پاس ٹیلی فون پر کوئی ایک کالر موجود ہے, ہم ذرا ان کی کال لے لیں.
3: جی السلام علیکم.
7: جی وعلیکم السلام.
3: جی لبنا الہی صاحبہ آپ آن ایئر ہیں اور آپ جناب حاجی غلام مصطفیٰ صاحب کے بارے میں کیا کہیں گے؟ آپ تو کافی,
7: آپ کی آواز مجھے بہت کم آ رہی ہے.
3: جی میں یہ کہہ رہا ہوں کہ آپ جناب حاجی غلام مصطفیٰ صاحب کے حوالے سے کیا کہیں گی, کیسے جانتی ہیں آپ ان کو؟
7: جی انکل کو میں, میرے لیے تو وہ انکل سے خیر, میں کافی ینگ ان سے جانتی ہوں, جب وہ انہوں نے اقبال کیا نام تھا اقبال اسکول کی بنیاد رکھنے والوں میں سے شامل تھی. اس کے بعد چل سو چل پھر دیکھتے رہے ہم کہ ایک جب ویسٹربرو کی مسجد کی بنیاد رکھی جا رہی تھی اور ایک گروپ تھا جو لوگوں کے ساتھ پاس جاتا تھا پیسے جمع کرنے کے لیے, چندہ جمع کرنے کے لیے, پھر ان کی جو خدمات اتنے سال انہوں نے اپنی فیملی سے وقت لے کے اپنی مطلب ایک چھوٹی چیز نہیں کہ آپ ہر سنڈے بلا ناغا کسی جگہ کا تالا کھولیں اور اپنا وقت وہاں پہ لگائیں. تو ان کی اتنی ساری چیزیں ہیں, وہ بس پاکستان کے ایک سپاہی تھے. وہ کہتے ہیں نا ون سولجر, کیا کہتے ہیں کچھ اس طرح کا,
8: ون مین آرمی.
7: تو ایک دل کے بہت صاف تھے, زبان کے شاید تھوڑے سے میری طرح کڑوے تھے. اور جو انسان سچی بات کرتا ہے وہ ہر ایک کو پسند نہیں آتی. مجھے ان کی یہ بات بہت پسند تھی کہ وہ ہمیشہ حق و انصاف پہ کھڑے ہوتے تھے. ان کو دراصل کسی کو پلیز کرنا ہی نہیں آتا تھا. من موجی قسم کے انسان تھے. لیکن اس چیز سے ہم انکار نہیں کر سکتے کہ اتنے سال پہلے ان کو خیال آیا کہ پاکستانیت کو کیسے محفوظ رکھا جائے. کیونکہ ظاہر ہے وہ اتنے ڈینش معاشرے میں وہ کیا کہتے ہیں انٹرگریٹ نہیں تھے. ان کی ایک اپنی زندگی تھی. ایسے وہ ایڈلٹ آئے تھے یہاں پہ, چھوٹے بچے تو نہیں تھے نا جب آئے تھے. تو میں ذاتی طور پہ اس طرح کے اسکولوں کے اگینسٹ ہوں, لیکن میں ان کی خدمات کو سلوٹ کرتی ہوں جو انہوں نے بالخصوص اس وقت ایک کردار ادا کیا کہ پاکستانی بچوں کے لیے کچھ کیا جائے. دیکھیں اس سے کوئی فرق نہیں پڑتا کہ کتنا اور کیسے, لیکن ٹائم از امپورٹنٹ کہ کس ٹائم آپ نے کیا کیا ہے. کم زیادہ کی بات نہیں ہوتی. اس وقت ہمارے لوگوں کو اس چیز کی ضرورت تھی, دلاسے کی ضرورت تھی, کیونکہ ہمیں خدشات تھے کہ ہمارے بچوں کو اسکولوں میں ڈینش بنا دیں گے, جو کہ ممکن نہیں ہے. لیکن میں خدشات کی بات کر رہی ہوں. اس کے بعد پھر ویسٹ ابرو مسجد کی بات آئی, تو ان کے ساتھ ہی ایک دور جو نہیں وہ ختم ہوا, دفن ہوا. اور جو ہے جو ان کی خدمات پاکستانی قوم کے لیے, اسپیشلی یہ اسکول اور اسلام کے بارے سے مسجد کے حوالے سے ہے, اس کے علاوہ بہت ساری لوگوں کی وہ مدد کرتے تھے. اور میرا خیال ہے وہ مدد کر کے خود بھی بھول جاتے تھے. اللہ تعالیٰ ان کو
8: جی پلیز گو اہیڈ. ہاں جی
7: میں نے کہا کہ ان کی جو یعنی جب بھی ویسٹ ابرو مسجد کا ذکر آئے گا تو میرے سامنے تو ان کا چہرہ ضرور آئے.
8: بہت بہت شکریہ آپ کا لبنا, آپ نے ٹیلی فون کیا اور بابا جی کے بارے میں ہمیں اپنے خیالات سے نوازا. رضا بھائی تو ہاں جی,
9: یہ جو ذکر ہو رہا تھا نا مسجد کا, اور اس کے علاوہ ان کی دوسری سماجی اور رفائی خدمات کا, تو میں یہ سمجھ رہا ہوں, مجھے اگر آپ ایک منٹ کی اجازت ہے.
8: آپ کے پاس تین منٹ ہے.
9: اس ایک شعر کی مکمل تفسیر تھی کہ پل بنا شاہ بنا مسجد تالاب بنا, یعنی کہ کوئی پل بنا, کوئی کنواں بنا پانی دینے کے لیے, کوئی مسجد بنا عبادت کے لیے, تالاب بنا لوگوں کو پانی دینے کے لیے, اور پھر نام منظور ہے تو فیض کے اسباب بنا. آج ہمارے ہاں نام نہاد نام حاصل کرنے کے لیے پتہ نہیں کیا کیا حربے استعمال کیے جاتے ہیں. کوئی سیاست میں ہے, کوئی کسی جگہ ہے, کوئی کسی جگہ ہے. پاکستانی برادری جو اس طرح سے منقسم ہے کہ ایک برادری دکھائی نہیں مختلف حصوں میں بدل دی ہے, لیکن بابا جی کے لیے یہ ہے کہ انہوں نے نہ چاہتے ہوئے بھی آج ہم جو ان کو یاد کر رہے ہیں, انہوں نے اس کا کبھی اظہار نہیں کیا, لیکن انہوں نے اپنا نام بتایا ہے. اور وہ اس وجہ سے کہ انہوں نے یہ جیسا لوگوں نے بھی کہا, انہوں نے فیض کے اسباب بنائے.
8: بالکل درست,
9: اور نام منظور ہے تو فیض کے اسباب بنا, اور وہ فیض کے یہ اسباب بنا کر ہمارے ذمے جو ذمہ داریاں چھوڑ گئے ہیں, مجھے امید ہے کہ ان کی اولاد اور ان کے ساتھی جو ہیں وہ ان کے اس مشن کو ہمیشہ جاری رکھیں گے, کیونکہ یہی ان کے اعتماد کا کہ ان کے بعد یہ خلا نہیں ہوگا بلکہ اس کو پر کرنے کے لیے بھی کوئی نہ کوئی سامنے آئے.
8: درست. اچھا رضا بھائی آپ کچھ کہنا چاہتے ہیں؟
3: جی بشیر صاحب میں یہ کہنا چاہوں گا کہ جس طرح کے وہ کام کرتے رہے ہیں کر کے گئے ہیں, تو یقین کریں یہاں پہ آج اگر آپ دیکھیں تو لوگ چھوٹا سا بھی کام کریں نا تو اتنے بڑے بڑے پوسٹر لگواتے ہیں, پاکستان اخباروں میں چھپواتے ہیں. لیکن یقین کریں انہوں نے اپنی زندگی اتنی سادہ گزاری ہے کہ کوئی بھی کام کرتے تھے, कोई भी होता था, जिस तरह हम देख रहे हैं कि यहाँ पे पीआईए का मसला हो, एम्बेसी का मसला हो, पाकिस्तानी कम्युनिटी का कोई इशू हो, मस्जिद हो, रेडियो हो, इकबाल स्कूल की बात हो, यानी कोई ऐसी जगह नहीं है जहाँ पे हाजी गुलाम मुस्तफा साहब का जो है वो नाम ना आता हो। लेकिन यकीन करें कि आज तक आप उनका ये नहीं देखेंगे कि जी वो हाजी गुलाम मुस्तफा साहब ने ये काम करवा दिया, ये कर दिए। वो जिस तरह अभी लुबना इलाही साहब अभी कह रहे हैं, वो काम करके भूल जाते थे कि ये मैंने किया भी। अगर आप उनसे कभी पूछते भी कि आपने, यानी तो वो अपना अपना नहीं कहते थे, वो कहते थे मैंने अपने साथियों के साथ मिल के ये काम किया है। वो कभी भी क्रेडिट जो है अकेले या उसका लेते ही नहीं थे कि ये काम जो है वो मैंने किया या मेरा उसमें जो है वो हाथ है।
8: अच्छा रजा, ये जो सारी बातें मुख्तलिफ लोगों ने बताई हैं, अब हम उनसे मुझे नहीं पता था, पता नहीं शौकत को भी नहीं पता होगा, वो कभी इस चीज़ को जताते नहीं थे, कभी ये नहीं कहते मैंने ये किया मैंने वो किया, और यही उनकी एक बहुत बड़ी अजमत थी। तो मोहतरम सामईन और नाजरीन, हमारा प्रोग्राम अपने अख्ताम की तरफ बढ़ रहा है और बाबा जी जो है वो हमारे दिल में हैं, और हम कोशिश करेंगे कि उनके लगाए हुए इस खूबसूरत पौधे जिसको रेडियो हमवतन कहते हैं, इसको जो है अपनी काविशों से बेहतर करते रहें। अभी जो आखिरी 10-15 मिनट है उसमें हम लोकल पाकिस्तानी पॉलिटिक्स पे जो है, हमने शौकत भाई को तकलीफ़